हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति स्वीकार्नुहोस् यमुना देवानको आवाजमा, जहाँ शब्द अनि संगीत छ गणेश कुमार घिसिङको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोताव पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। समाचारको सुरुवात गरौं प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ, जबकि विशेष सुरक्षा समूह एसपीजी प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा व्यवस्थाहरू कायम राखेका छन्। सूत्र अनुसार श्री मोदीको काफिलामा गाडीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र असमको भ्रमणको क्रममा लागू गरिएको थियो। पश्चिम एसियाको सङ्कटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय सत्त विकल्प अप्नाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई श्री मोदीले गर्नुभएको सात अपिलको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार काफिलाको आकार घटाइएको भए पनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्वपूर्ण सुरक्षा उपायहरू यथावत रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि गृह मन्त्री अमित शाहले पनि आफ्नो काफिलाको आकार घटाएर आधाभन्दा कम गर्नु भएको छ।
2: यह कदम पश्चिम एशिया संकट के बीच आयातित ईंधन पर निर्भरता कम करने और पर्यावरण अनुकूल विकल्प अपनाकर आर्थिक मजबूती में योगदान के लिए प्रधानमंत्री की सात अपीलों के अनुरूप है। सूत्रों के अनुसार काफिले का आकार कम करने के बावजूद प्रधानमंत्री की सुरक्षा सुनिश्चित करने के लिए सभी महत्वपूर्ण सुरक्षा व्यवस्थाएं यथावत बनी रहेंगी। प्रधानमंत्री मोदी ने अधिकारियों को निर्देश दिया है कि जहां भी

0: संभव हो बिना कोई नई खरीद किए उनके काफिले में इलेक्ट्रिक वाहन शामिल किया जाए। अंकित की रिपोर्ट के साथ अमीशा।
1: इन्धनको मूल्य बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मिद व्ययका लागि गरेको आह्वानको जवाफमा उत्तर प्रदेश, मध्यप्रदेश र दिल्लीका मुख्यमन्त्रीहरूले मन्त्रीहरू, विधायकहरू र जनप्रतिनिधिहरूको सरकारी वाहनहरूको प्रयोग कम गर्ने घोषणा गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री, मन्त्री र अन्य अधिकारीहरूको वाहनहरूमा 50% कमी गर्न निर्देश दिनुभएको छ। उहाँले इन्धनको कम गर्न, अनावश्यक सुन खरिद नगर्न र घरबाट काम गर्न प्रोत्साहन गर्न पनि नागरिकहरूलाई अपील गर्नुभयो। राज्य सरकारले मेट्रो सेवा र सार्वजनिक परिवहनको अधिक प्रयोगमा जोड दिएको छ, साथै भर्चुअल बैठकहरू र साप्ताहिक वाहन मुक्त दिनहरूलाई प्रोत्साहन गरेको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले पनि अर्को आदेश नआएसम्मका लागि आफ्नो वाहनहरूको संख्या घटाउनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मन्त्री, विधायक, अधिकारी र सरकारी विभागले सरकारी वाहनहरूको प्रयोग सीमित गर्ने, कारपुलिङ अपनाउने, मेट्रो र बस सेवालाई प्राथमिकता दिने बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले दिल्लीवासीहरूलाई वैश्विक ऊर्जा अनिश्चितलाई ध्यानमा राख्दै निजी सवारी साधनहरूमा निर्भरता कम गर्न अपील गर्नुभएको छ।
0: उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ ने मुख्यमंत्री, मंत्रियों, अन्य अधिकारियों के वाहन बेड़े में 50% की कमी का आदेश दिया है और सरकारी काफिले से अनावश्यक वाहनों को हटाने का निर्देश दिया है। उन्होंने नागरिकों से ईंधन की खपत कम करने, अनावश्यक सोने की खरीद से बचने और घर से काम करने को बढ़ावा देने की अपील भी की। राज्य सरकार ने मेट्रो सेवाओं और सार्वजनिक परिवहन के अधिक उपयोग पर बल दिया। मध्य प्रदेश के मुख्यमंत्री मोहन यादव ने भी अगले आदेश तक अपने काफिले में वाहनों की संख्या कम कर दी है। श्री यादव मंत्री परिषद के सदस्यों से राष्ट्रीय हित में पेट्रोल और डीजल की खपत कम करने की अपील की। दिल्ली की मुख्यमंत्री रेखा गुप्ता ने कहा कि मंत्री, विधायक, अधिकारी और सरकारी विभाग सरकारी वाहनों का उपयोग सीमित करेंगे, कारपूलिंग अपनाएंगे और मेट्रो तथा बस सेवाओं को प्राथमिकता देंगे। समाचार कक्ष से मीनाक्षी।
1: भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधि मण्डलले भाग लिनेछन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। बैठक विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा द्विपक्षीय बैठकहरू गर्नुहुनेछ।
2: श्री फ्रांसिस्को ब्रिक्स विदेश मंत्रियों की कल से शुरू होने वाली दो दिवसीय बैठक में भाग लेने के लिए भारत आए हैं। इस बैठक में ब्रिक्स सदस्य देशों के विदेश मंत्री और प्रतिनिधिमंडल प्रमुख भाग लेंगे। श्री फ्रांसिस्को प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान करेंगे। इंडोनेशिया के विदेश मंत्री सुगियोनो ब्रिक्स विदेश मंत्रियों की बैठक में भाग लेने के लिए आज नई दिल्ली पहुंचे। वे प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान भी करेंगे। अमन की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज बिहान चिल्लीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेन्नासँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले जानकारी दिनुहुँदै भन्नुभयो, दुवै पक्षहरूले बजार र स्रोतहरूको विविधीकरण गर्ने, प्राथमिकता प्राप्त वस्तुहरूको निर्यातलाई बढावा दिने र सेवा अर्थव्यवस्थालाई सहज बनाउनका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने तरिकाहरूबारे चर्चा गरे। श्री फ्रान्सिस्कोले भोलिदेखि सुरु हुने ब्रिक्स विदेश मन्त्रीहरूको दुई दिवसीय बैठकमा भाग लिन भारत आइपुग्नु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज पूर्व राष्ट्रपति फखरुद्दीन अली अहमदको जन्म जयन्तीको अवसरमा राष्ट्रपति भवनमा पुष्प अर्पित गर्नुभयो। फखरुद्दीन अली अहमदले देशको पाँचौं राष्ट्रपतिको रूपमा सेवा गर्नु भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 1998 आजकै दिन भारतले गरेको परमाणु परीक्षणको स्मरण गर्नुभयो। सामाजिक सञ्जालमा संस्कृतको श्लोक सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, यी परमाणु परीक्षणहरूले देशको अटल संकल्पलाई प्रदर्शन गरेको छ। परीक्षणपछि सम्पूर्ण विश्वले भारतमाथि दबाव दिएको तर भारतले प्रमाणित गरेको छ कि कुनै पनि शक्तिले भारतलाई झुकाउँदैन। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब रहल समाचार। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सिटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सिट खाली भएको छ। त्यसपछि अन्य 5 मन्त्रीहरूले पनि शपथ लिएका छन्। उता आम जनता उन्नयन पार्टीका विधायक हुमायु कवीरले नौडा सिटबाट शपथ लिनुभयो। कवीरले रेजीनगर सिटबाट जित हासिल गरेका छन्। प्रोटेम स्पिकर तापस राईले शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा हुँदैछ। दोस्रो सत्र दिउँसो 2 बजेदेखि सुरु भएको छ, जो 4:30 चल्नेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिकभन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राको लागि नामाङ्कन चाँडै नै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले अजरबैजनबाट भगोडा प्रभादीप सिंहलाई भारत सुपुर्दगी गर्न सफल भएको छ। सिबिआईले विदेश मन्त्रालय र दिल्ली पुलिससँगको समन्वयमा यो काम गरेको हो। एजेन्सीले एक बयानमा भनेको छ, उनी नार्कोटिक ड्रग्स र साइको ट्रोपिक सब्सटेन्स एनडिपिएस एक्टको विभिन्न धाराहरू अन्तर्गत नयाँ दिल्लीको विशेष सेल पुलिस स्टेशनमा दर्ता गरेको मुद्दाको सम्बन्धमा वाञ्छित थिए। केन्द्रीय राजस्थान पुलिसको अनुरोधमा नासिक पुलिसको क्राइम ब्रान्च युनिटले शुभमलाई हिजो महाराष्ट्रको नासिकबाट पक्राउ गरेको थियो। यसै महिनाको 3 तारिक आयोजित नीट युजी 2026 परीक्षा हिजो पेपर लिक भएको आरोपको कारण रद्द गरिएको थियो। सरकारले सिबिआईलाई अनियमितताका विस्तृत जाँच गर्न निर्देश दिएको छ। यसअघि राजस्थान पुलिसको एसओजीले शङ्कास्पद सञ्जाल र पैसाको कारोबारको जाँचको क्रममा 15 पक्राउ गरेको छ। नीट युजी परीक्षाको कथित रूपमा प्रश्नपत्र लिक भएको विषयमा जाँच गर्न केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको दल जयपुर पुगेको छ। दलले राजस्थान पुलिसको विशेष अभियान समूह एसओजीद्वारा हिरासतमा लिएका लगभग धेरै व्यक्तिहरूसँग सोधपुछ गरेको छ। जाँचको एक भागको रूपमा एसओजीले सिकर र वरपर क्षेत्रका मानिसहरूलाई सोधपुछ गरेको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ। मन्त्रालयले भनेको छ, क्विज अर्को महिना आयोजना हुने इमर्सिभ बोर्डर भिलेज इङ्गेजमेन्ट कार्यक्रममा युवा सहभागिताको लागि चयनको पहिलो चरणको प्रतीक हो। अनलाइन क्विज यस महिनाको 20 तारिकसम्म सञ्चालन हुनेछ र देशभरिका युवाहरूका लागि खुल्ला गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ्ग एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष 17 10 अप्रिलसम्म कक्षा 12 परीक्षा आयोजित गरिएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाको नेतृत्वमा रहेको भारतीय संसदको उच्च स्तरीय प्रतिनिधि मण्डल आज भुटानको भ्रमणमा जाँदैछ। यो भ्रमणको मुख्य उद्देश्य भारत र भुटान बीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो। 51 सदस्यीय प्रतिनिधि मण्डलमा सिक्किमका राज्यसभा सांसद डिटी लेप्चा, त्रिपुराका लोकसभा सांसद विप्लव कुमार देव र विदेश मन्त्रालयका अधिकारीहरू सामेल छन्। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले भुटान र भारत बीचको सम्बन्धका विविध पक्षका साथै दुवै छिमेकी देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा टोलीले भुटानका राजा र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले ठूलो बिरालो संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न र अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आइबिसिए शिखर सम्मेलन 2026 अग्रदूतको लक्ष्यलाई बढावा दिएर देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गर्छ।

0: छ। कार्यक्रमहरू भारतका 5 प्रमुख जंगली ठूला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक सिंह, चितुवा, हिउँ चितुवा र चितुवा प्रमुख छन्। यी कार्यक्रमहरूले संरक्षण प्रयासहरू, चुनौतीहरू र केन्द्र सरकार र राज्य सरकारहरू बीचको सहयोगलाई प्रदर्शन गर्नेछ। सरकारले वार्षिक सकल घरेलु उत्पादन जिडिपीको अस्थायी अनुमान र चौथो त्रैमासिकको लागि जिडिपीको त्रैमासिक अनुमानको रिलिज तिथि प्रत्येक वर्षको अन्तिम कार्य दिनबाट प्रत्येक वर्षको 7 जुनमा संशोधन गरेको छ। राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी सल्लाहकार समितिसँग परामर्श गरेपछि विज्ञप्ति तालिकामा संशोधन गरिएको हो। यो संशोधन राष्ट्रिय लेखा सङ्कलनमा प्रयोग हुने डाटाको गुणस्तर, कभरेज र सुदृढता सुधार गर्ने दिशामा मन्त्रालयले गरेको निरन्तर प्रयासको हिस्सा हो। पश्चिम बङ्गालमा भारतीय जनता पार्टी सत्तामा आएपछि राज्य पुलिसले कानून व्यवस्था र राजनीतिक हिंसा विरुद्ध कडा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशक कानून र व्यवस्थाले सबै पुलिस आयुक्तहरू, पुलिस अधिकारीहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्त्वपूर्ण निर्देशहरू जारी गरेका छन्। निर्देशले वर्ष 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँचको माग गर्दछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले 12 कक्षाको परिणाम घोषणा गरेको छ। समाचार आकाशवाणीबाट पूरा भयो। अघिल्लो समाचारको श्रृङ्खला लिएर अहिले 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ VVG रामजीले कामदारहरूको जीवनमा नयाँ बिहानीको शुरूआत गर्ने घोषणा। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारतको ग्रामीण विकासको इतिहासमा एक प्रमुख कोसेढुङ्गा चिन्ह लगाउँदै केन्द्र सरकारले सोमबार 11 मे 2026 रोजगार तथा जीविका उपार्जनको लागि विकसित भारत ग्यारेन्टी मिशन ग्रामीणको कार्यान्वयनको लागि अधिसूचना जारी गरियो, जसले VBG रामजी ऐन पनि भनिन्छ। यो ऐन July 1, 2026 देशभरि लागू हुने तय भएको छ। केन्द्रीय कृषि किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले यो कानूनले ग्रामीण गरीब मजदूर परिवार, महिला स्वसहायता समूह र किसानहरूका लागि गाउँहरूमा नयाँ आशा बढेको, आय सुरक्षा र ठूलो मात्रामा दिगो विकास पहलहरूको लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको छ। भोपालमा एक मीडिया अन्तर्क्रियामा केन्द्रीय मन्त्रीले विकसित भारत जी रामजी ऐनको अधिसूचना जारी गरिएको घोषणा गर्नुभयो। उहाँले थप जानकारी दिनुभयो, July 1 लागू हुने गरी रोजगारी खोज्ने ग्रामीण क्षेत्रका मजदूरहरूलाई अब प्रतिवर्ष 125 दिन काम प्रदान गरिनेछ, जुन पहिलेको 100 दिनको प्रावधानबाट वृद्धि हो। उहाँले अझ भन्नुभयो, यस अन्तरिम अवधिमा महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन, मनरेगाका सबै प्रावधानहरू लागू रहनेछन् र कुनै पनि बाँकी रहेका कामहरू July 1 पहिले मनरेगा ढाँचा अन्तर्गत पूरा हुनेछन्। उहाँले यो पनि उल्लेख गर्नुभयो, नयाँ ऐनको लागि नियमहरू बनाउने प्रक्रिया हाल राज्यहरूसँग व्यापक परामर्शपछि चलिरहेको छ। यसको ग्यारेन्टी गर्न व्यापक व्यवस्था पहिले नै राखिएको छ। श्री शिवराज सिंह चौहानले भन्नुभयो, विकसित भारत जी रामजी पहल अन्तर्गत धेरै जसो राज्य स्पष्ट पार्नुभयो, यदि कुनै राज्यले July 1 आवश्यक तयारीहरू पूरा गर्न असफल भएमा July 1 गरिएका कामहरूको लागि कोष ढाँचा विच्छेद भारत जीरामजी योजना मार्फत नियन्त्रित गरिनेछ। श्री शिवराज सिंहले उल्लेख गर्नुभयो, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले यस योजना मार्फत रोजगारी सृजना गर्न आफ्नो बजेटमा रूपियाँ 95,000 करोड़ भन्दा बढ़ी विनियोजन गरेको छ। उहाँले भन्नुभयो, राज्यहरूले यसको कार्यान्वयनको लागि आआफ्नो बजेटमा पनि प्रावधान गरेका छन् र केन्द्र राज्य दुवैबाट संयुक्त विनियोजन रूपियाँ 1,51,000 करोड़ भन्दा बढ़ी हुनेछ। केन्द्रीय कृषि किसान कल्याण र ग्रामीण विकास मन्त्रीले भन्नुभयो, मजदूरहरूलाई भुक्तानी प्रत्यक्ष लाभ स्थानान्तरण डीबीटी मार्फत उनीहरूको ब्याङ्क वा हुला कार्यालय खातामा गरिनेछ। 3 दिनभित्र भुक्तानी प्रशोधन गर्ने लक्ष्य राखिए पनि उद्देश्य सबै प्रक्रियाहरू पूरा भएको र अधिकतम 15 दिनभित्र रकम उनीहरूको खातामा पुग्ने कुरा सुनिश्चित गर्नु हो। उहाँले अझ भन्नुभयो, यदि 15 दिनभित्र रकम प्राप्त भएन भने मजदूरहरू ढिलो भुक्तानी क्षतिपूर्तिको हकदार हुनेछन् र ढिलो वितरणको अवस्थामा थप रकम तिर्नुपर्नेछ। श्री शिवराज सिंहले भन्नुभयो, यदि अनुरोधमा रोजगारी प्रदान गरिएन भने बेरोजगारी भत्ता पनि हुनुपर्नेछ, भुक्तानी गरिनेछ। यसलाई श्रमिकहरूको कल्याणको लागि डिजाइन गरिएको एक व्यापक योजनाको रूपमा वर्णन गर्दै उहाँले उल्लेख गर्नुभयो, गाउँहरूमा पूर्वाधार विकास कार्यहरू व्यापक स्तरमा सञ्चालन गरिनेछ, जसलाई वार्षिक रूपियाँ 1,00,000।
2: आकाशवाणी सिलीगुड़ी अनुष्ठान सुनछेन मीडियम वेव 711 kHz एवं न्यूज अन AIR एपर माध्यमे। एखन सुनबेन गान परम्परा, शरदवादने शिल्पी उस्ताद आली अकबर खान, राग भीम पलश्री।

0: प्रथममा मुख्य समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवान्नमा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार विरूद्ध सरकारको शून्य सहनशीलता नीतिको घोषणा गर्नुभएको छ। आज 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ, जसमा दार्जीलिङ, खरसाङ, कालेबुङ, कालचिनी अनि मदारीहाटका विधायकहरूले मातृभाषामा शपथ ग्रहण गर्नुभयो। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले न्यू जलपाइगुडीलाई अमृतसरसँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ र राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा कार्यतारको तारबार लगाउने प्रक्रिया शुरू गर्न स्वीकृति दिनुभएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवान्नमा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार विरूद्ध सरकारको शून्य सहनशीलता नीतिको घोषणा गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, राज्य सरकारले केन्द्रीय अन्वेषण ब्यूरोलाई भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरूमा कार्यवाही गर्न र आरोप पत्र दर्ता गर्न अनुमति दिएको छ। मुख्यमन्त्री श्री अधिकारीले आरोप लगाउँदै भन्नुभयो, पूर्ववर्ती सरकारले विगत 4 वर्षदेखि सीबीआई का धेरै मुद्दाहरू थाँतीमा राखेर भ्रष्ट अधिकारीहरूलाई जोगाउने प्रयास गरेको थियो। उहाँले अझ भन्नुभयो, सीबीआई वा अदालतद्वारा नियुक्त जाँच एजेन्सीले कुनै पनि भ्रष्ट अधिकारी विरूद्ध आरोप पत्र दर्ता गर्न वा दण्डात्मक कार्यवाही गर्न राज्य सरकारको अनुमति आवश्यक छ। पूर्व सरकारले जानीबुझी यो अनुमति रोकेर राखेको थियो। मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, उहाँको सरकारले सीबीआईलाई 3 विभागहरूसँग सम्बन्धित भ्रष्टाचारको मामिलामा आवश्यक भर्ती घोटाला, नगर निकाय र सहकारी विभागमा नियुक्ति अनियमिततासँग सम्बन्धित मुद्दाहरूमा अदालतको निर्देशमा जारी जाँचमा संलग्न अधिकारीहरूलाई कार्यवाही गर्न अनुमति दिएको स्पष्ट पार्नुभयो। मुख्यमन्त्री श्री अधिकारीले आफ्नो सरकार जनताबाट ठूलो अपेक्षाहरू लिएर आएको बताउनु हुँदै संस्थागत भ्रष्टाचार विरूद्ध कठोर कदम चाल्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो। सपन सुब्बा, आकाशवाणी समाचार।
0: 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह आज कोलकातामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सीटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सीट रिक्त रहेको छ। आज अन्य 5 मन्त्रीले पनि शपथ लिए। आज दार्जीलिङका विधायक नोमन राई, खरसाङका विधायक सोनाम लामा, कालेबुङका विधायक भरत छेत्री, कालचिनीका विधायक विशाल लामा अनि मदारीहाटका विधायक लक्ष्मण लिम्बुले मातृभाषामा ग्रहण गर्नुभयो। दार्जीलिङका लोकसभा सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले आज पश्चिम बंगाल विधानसभाका सदस्यको रूपमा शपथ ग्रहण गर्नुभएका पहाड़ तराई डुवर्स क्षेत्रका सबै नवनिर्वाचित विधायकहरूलाई बधाई दिनुभएको छ। विधानसभाका कार्यवाहक अध्यक्ष तापस राईले विधायकहरूलाई शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा सम्पन्न भयो। फाल्टा विधानसभा क्षेत्र बाहेक 1 देखि 157 विधानसभा क्षेत्रका विधायकहरूले आज शपथ लिए भने 21 मईमा फाल्टामा पुनः मतदान हुनेछ। केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 लागि 14 खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई अनुमोदन गरेको छ। केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि संचार माध्यमहरूलाई सम्बोधन गर्नुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, सरकारले कृषकहरूलाई उनीहरूको उत्पादनको लाभकारी मूल्य सुनिश्चित गर्नका लागि खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य बढाएको छ। उहाँले अझ भन्नुभयो, खरीफ मौसमका लागि किसानहरूलाई 2,60,000 करोड रुपियाँ भुक्तान गर्ने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, यस मौसममा 824 लाख मेट्रिक टन भन्दा अधिक बाली खरिद गरिने अनुमान गरिएको छ। श्री वैष्णवले भन्नुभयो, न्यूनतम समर्थन मूल्यमा सबैभन्दा धेर 622 रुपियाँ प्रति क्विन्टलको वृद्धि सूर्यमुखीको बीजको लागि सिफारिस गरेको छ। त्यसपछि कपासको लागि 557 प्रति क्विन्टल र तिलको लागि 500 रुपियाँ प्रति क्विन्टलको सिफारिस गरेको छ। उहाँ अनुसार ए ग्रेड को धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,461 रुपियाँ, ज्वार हाइब्रिडका लागि 4,023 रुपियाँ, बाजराको 2,900 रुपियाँ तोकिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ्ग एपमा परिणाम हेर्न सक्छन्। यस वर्ष सीबीएसईको कक्षा 12 को विज्ञान वाणिज्य र मानविकी विषयको परीक्षा 17 फरवरीदेखि 10 अप्रेलसम्म आयोजित गरेको थियो। सीबीएसईले एक विज्ञप्ति जारी गर्दै 17,68,000 भन्दा अधिक परीक्षार्थीहरूमा 15,07,000 भन्दा अधिक विद्यार्थीहरू उत्तीर्ण भएको उल्लेख गरेको छ। यस वर्ष कुल उत्तीर्ण प्रतिशत 85.20 रहेको छ, जसमा विद्यार्थी छात्रहरूको 88.86 उत्तीर्ण प्रतिशत छ भने छात्रहरूको उत्तीर्ण प्रतिशत 82.13 रहेको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले न्यू जलपाइगुडीलाई अमृतसरसँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। सांसद विष्टले भन्नुभएको छ, ट्रेन नम्बर 1466

0: र 1467 अमृतसर न्यू जलपाइगुडी अमृत भारत एक्सप्रेस हप्तामा एक पटक सञ्चालन हुनेछ, जुन प्रत्येक बिहीबार अमृतसरबाट प्रस्थान गर्दछ। फिर्ती यात्रामा ट्रेन प्रत्येक शनिबार बिहान 8 बजे न्यू जलपाइगुडीबाट प्रस्थान गर्नेछ र सोमबार बिहान 2:20 अमृतसर पुग्नेछ। रेल नवनिर्मित ललितग्राम बाइपास र अररिया गलगलिया रेलवे खण्ड हुँदै जानेछ, जसले हाम्रो दार्जीलिङ, तराई, डुवर्स, सिलिगुडी, बागडोग्रा, ठाकुरगंज, कोशी, मिथिला र सीमाञ्चल क्षेत्रहरूका मानिसहरूलाई ठूलो राहत दिनका साथै सुधार सम्पर्कसित जोड्नेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ। नयाँ मुख्य सचिव मनोज कुमार अग्रवालको कार्यालयले हिज राति एक निर्देश जारी गर्दै राज्यभरि सञ्चालित सबै अवैध टोल प्लाजा र टोल गेटहरू तत्काल बन्द गर्न आदेश दिएको छ। यो निर्देश राज्यका सबै जिल्ला अधिकारीहरूलाई पठाएको छ। जारी निर्देशमा भनेको छ, राज्यका विभिन्न जिल्लाहरूमा अवैध टोल गेट, ड्रप गेट, ब्यारिकेड वा अवैध रिकभरी सेन्टरहरू सञ्चालन भइरहेका छन्। तिनीहरूलाई जति सक्दो चाँडो हटाउने काम गर्नुपर्नेछ। भविष्यमा यस्ता अवैध टोल गेट वा संकलन केन्द्रहरू फेरि स्थापना नहोस् भनेर सुनिश्चित गर्न भनेको छ। राज्य सरकारले जिल्ला अधिकारीहरूलाई कुनै पनि अवैध टोल गेटबाट यात्रीहरू वा चालकहरूबाट कुनै पनि रकम असुल्न नदिन निर्देश दिएको छ। यसबाहेक सरकारले राज्यमा सञ्चालित सबै कानूनी टोल प्लाजाको बारेमा पनि जानकारी मागेको छ। निर्देशमा भनेको छ, जिल्ला अधिकारीले राज्यमा वैध टोल गेटहरूको कुल संख्या, तिनीहरूलाई कसले सञ्चालन गरिरहेको छ र सम्बन्धित टेन्डर कति समयदेखि दिएको छ भन्ने बारेमा जानकारी प्रदान गर्नुपर्नेछ। सरकारले आधिकारिक रिकभरी सेन्टरको संख्याको विवरण पनि मागेको छ। मुख्य सचिवको कार्यालयले सबै जिल्ला मजिस्ट्रेटहरूलाई 15 मई शुक्रबार दिउँसो 12 बजेसम्म विस्तृत रिपोर्ट पेश गर्न निर्देश दिएको छ। राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा कार्यतारको तारबार लगाउने प्रक्रिया शुरू गर्न स्वीकृति दिएको छ, जसको फलस्वरूप सिलगढी महकुमा अन्तर्गत फाँसीदेवाको सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूबीच घुसपेठ तथा तस्करी रोक्ने आशा जगाएको छ। यद्यपि केही मानिसहरू सम्भावित विस्थापनलाई लिएर चिन्तित पनि छन्। तारबार गर्न भूमि दिने क्रममा धेरै परिवार बसाई सर्नुपर्ने अवस्था आउने स्थानीयवासीले बताएका छन्।
1: लामो समयदेखि पुनः स्थापनाको माग गर्दै आएका सदर बजार र धनिया मोड क्षेत्रका बासिन्दाले अहिले सरकारको निर्णयलाई नियालिरहेका छन्। दार्जीलिङका जिल्ला अधिकारी हरिशंकर पन्निकरले कुनै पनि भारतीय नागरिकलाई दुःख भोग्न नदिने आश्वासन दिनुभएको छ। फुलबारी नजिकै लालदास जोतदेखि हप्तियागाजसम्म 21 किलोमिटर लामो भारत बंगलादेश सीमा फाँसीदेवा खण्ड अन्तर्गत पर्दछ, जसमा लगभग 4.5 किलोमिटर क्षेत्र अझै खुल्ला छ। धनिया मोडको लगभग 2.5 किलोमिटर खुल्ला क्षेत्रमा वर्ष 2024 को अगस्त महिनादेखि अस्थायी तारबार लगाउन शुरू भएको थियो भने मुढी खावा क्षेत्रमा भूमि अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ। यस क्षेत्रमा लामो समयदेखि गाई तस्करीको गुनासो आइरहेको छ। सीमा सुरक्षा बल BSFले पनि भूमिसँग सम्बन्धित जटिलताका कारण काम सुस्त भएको स्वीकार गरे पनि अब समाधानको आशा जागेको छ। मन्त्रीमण्डलको बैठकमा आगामी 45 दिनभित्र आवश्यक भूमि BSFलाई हस्तान्तरण गर्ने निर्देश दिएको छ। आकाशवाणी समाचारको लागि सपन सुब्बाको यो रिपोर्ट।
0: पश्चिम बंगाल सरकारले आलु, प्याज, फलफूल, तरकारी, तिल, अनाज, पशु उत्पादन र अन्य आवश्यक उत्पादनहरूको अन्तर्राज्यीय आवागमनमा लगाएको सबै प्रतिबन्धहरू हटाएको छ। यो प्रतिबन्ध पूर्व तृणमूल काङ्ग्रेसको सरकारले लगाएको थियो। जानकारीका अनुसार यी प्रतिबन्धका कारण आलु किसान र अन्य संस्थाहरूले ठूलो नोक्सानी खप्दै आएका थिए। कोलकाता पुलिसले शहरमा कानून व्यवस्था कायम गर्ने क्षमतालाई अझ बलियो बनाउने उद्देश्यका साथ ठूलो कदम चालेको छ। पुलिस अधिकारीहरूले आज पुलिसहरूमाझ अनुशासन, समन्वय र टिम भावना बढाउन तथा निर्देशिका जारी गरेको बताएका छन्। पुलिस कमिश्नर अजय नन्दले जारी गरेको निर्देश अनुसार अब शहरको प्रत्येक पुलिस डिभिजनमा प्रत्येक 15 दिनमा नियमित रूपमा मास्टर परेड आयोजना गरिनेछ। यसका साथै विशेष प्रशिक्षणका कार्यक्रमहरू पनि अनिवार्य गरिएको छ। नयाँ निर्देशिका अनुसार प्रत्येक डिभिजनले प्रत्येक 15 दिनमा एक पटक मास्टर परेड

0: आयोजना गर्नेछ। यसबाहेक भीड प्रबन्धन, टिम बिल्डिङ सहित कानून व्यवस्था प्रबन्धनका विषयमा विशेष प्रशिक्षण शिविर पनि आयोजना गर्नेछ। ट्रोल पम्पहरूमा सुरक्षा, जागरूकता, आपतकालीन तयारी र उत्तम परिचालन प्रथाहरूलाई बढ़ावा दिने उद्देश्यका साथ इण्डियन ओयल कर्पोरेशन लिमिटेडको तत्वावधानमा प्रिन्स अनुवर शाह रोड कोलकाताको प्रिन्स सर्भिस स्टेशनमा खुद्रा सुरक्षा अभियान आयोजना गरियो। यस अभियानको माध्यमबाट कम्पनीले आफ्नो खुद्रा नेटवर्कमा सुरक्षा मापदण्ड र परिचालन उत्कृष्टतालाई थप सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। बागडोग्राको ब्याङडुबी सेना छाउनी क्षेत्रबाट एक संदिग्ध बंगलादेशी युवकलाई पक्राउ गरेको छ। उनलाई सेनाको क्विक रेस्पोन्स टिमले हिज राति छाउनी क्षेत्र नजिकैको रेलवे बोगीमा पस्न खोज्दा पक्राउ गरेको थियो। प्रारम्भिक सोधपुछमा ती युवकको बयानमा असन्तुष्टि देखिएपछि उनलाई बागडोग्रा पुलिसको जिम्मा लगाएको थियो। पुलिस सूत्र अनुसार पक्राउ परेका ती युवक बंगलादेशी नागरिक भएको पुष्टि भएको छ। सैन्य छाउनी क्षेत्रमा प्रतिबन्ध लगाए पनि उनी कसरी भित्र पसे भन्नेबारे सैन्य गुप्तचर एजेन्सीले जाँच गरिरहेका छन्। सिलगढी शहर नजिक पतिराम जोतको अनिल नगर क्षेत्रमा आज बिहान भयानक आगो लाग्दा एउटा पुरानो फर्निचर फ्याक्ट्री पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ। मालिक पक्ष अनुसार यस दुर्घटनामा करोडौं रुपियाँको फर्निचर जलेर नष्ट भएको छ। घटनाको जाँच मतिगरा थाना पुलिसले सुरु गरेको छ। हाल आग लागेको कारण थाहा पाउन सकिएको छैन। मोहन बगान क्लबका एक अनुभवी प्रशासक तथा पूर्व अध्यक्ष स्वपन साधन बोस उर्फ टुटु बोसको हिज राति 78 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बोसले दक्षिण कोलकाताको एक निजी अस्पतालमा अन्तिम श्वास लिए। सोमबार साँझ हृदयघात भएपछि उहाँलाई अस्पतालमा भर्ना गरेको थियो र भेन्टिलेटरमा राखिएको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले टुटु बोसको निधनमा गहिरो संवेदना व्यक्त गर्नुभएको छ। उहाँको मृत्युले फुटबल जगतमा विशेष गरी कोलकातामा शोकको लहर छाएको छ। राज्यका खेल मन्त्री निशित प्रामाणिक अनि अखिल भारतीय फुटबल महासंघका अध्यक्ष कल्याण चौबेले गहिरो शोक व्यक्त गर्नुभएको छ। वैशाखको अन्तिम दिनहरूमा पश्चिम बंगालमा गरमको प्रभाव पुनः तीव्र हुन थालेको छ। केही दिन अघि लगातारको वर्षा र हावाहुरीका कारण कोलकाता सहित दक्षिण बंगालमा बिहान र रातको मौसममा परिवर्तन आएको छ। मौसम विभाग अनुसार कोलकातामा आज बिहानैदेखि कडा घामको प्रभाव देखियो। मौसम विभाग अनुसार दक्षिण बंगालको मौसम बिस्तारै सुक्खा हुँदै गइरहेको छ। आज दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाइगुडी, कुचबिहार र उत्तर दिनाजपुरमा मुसलधार वर्षा हुने अनुमान गरिएको छ। वर्षासँगै 40-50 किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्ने सम्भावना पनि व्यक्त गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवान्नमा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार विरूद्ध सरकारको शून्य सहनशीलता नीतिको घोषणा गर्नुभएको छ। आज 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कलकत्तामा सम्पन्न भएको छ, जसमा दार्जीलिङ, खरसाङ, कालेबुङ, कालचिनी अनि मदारीहाटका विधायकहरूले मातृभाषामा शपथ ग्रहण गर्नुभयो। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले न्यू जलपाइगुडीलाई अमृतसरसँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ र राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा कार्यतारको बाड़ लगाउने प्रक्रिया शुरू गर्न स्वीकृति दिनुभएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। विविध खबरहरूका साथ समाचारको अघिल्लो संस्करण लिएर बेलुकी 7:50 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: आकाशवाणी सिलगढी अनुष्ठान प्रसारित हुन्छ मिडियम वेभ 421.9 मिटर अर्थात 711 किलोहर्ट्जे। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম ছবি রেইনকোট। শিল্পী হরিহরন গানটিতে সুর দিয়েছেন দেবজ্যোতি মিশ্র।